मदारी खेला देखो एको का खोकी देखो मदारी खेला देखो एको का खोकी देखो मदारी खेला देखो खोकी देखो मदारी खेला देखो।